0: few days before concluding with his burial in the holy city of Mashhad on the 9th of this month. Public mourning will continue for 40 days thereafter. The Democratic Republic of Congo has reported more than 1,500 confirmed Ebola cases, including nearly 500 deaths, as the WHO warned that the outbreak remains serious. The outbreak continues to spread in the eastern provinces of Ituri and North Kivu. WHO says insecurity and armed conflict in affected areas are hampering case detection and contact tracing. The India Meteorological Department, IMD, has issued a red color warning for heavy to very heavy rainfall with isolated extremely heavy rainfall over Gujarat, Konkan, Goa, Madhya Maharashtra, West Madhya Pradesh and Orissa for today. The weather agency predicted heavy rainfall conditions over Assam, Meghalaya, Nagaland, Manipur, Mizoram, Tripura, Gangetic, West Bengal, Chhattisgarh, Uttarakhand, Himachal Pradesh, Marathwada, West Rajasthan and southern parts of the country as well. Indian Grandmaster Pragyananda produced a stunning finish to the rapid section of the Croatia Grand Chess Tour. He won all three of his matches yesterday to tie for the lead with Francis Ali Reza Firoza. Pragyananda defeated Ivan Šarić, Bogdan Daniel Dak and Anish Giri to climb to the top of the standings ahead of the Blitz section. And in men's cricket, the second T20 international between India and England will be played in Manchester today at 7 PM IST. The opening game of the five-match series was abandoned due to rain at Chester Street. And that is the end of this news bulletin.
1: आकाशवाणी लखनऊ है, इलाकाई खबरें दीबा हाशमी से। बीजेपी के कौमी सदर नितिन नवीन उत्तर प्रदेश के दो रोजा दौरे पर आज लखनऊ पहुंचे। वजीर आला योगी आदित्यनाथ ने लखनऊ हवाई अड्डे पर उनका इस्तकबाल किया। जनाब नवीन रियासती बीजेपी सदर पंकज चौधरी के साथ हवाई अड्डे से बीजेपी के रियासती दफ्तर तक रोड शो कर रहे हैं। पार्टी कारकुनों ने मुख्तलिफ मकाम पर उनका इस्तकबाल किया। नई रियासती बीजेपी टीम की तश्कील के बाद ये उत्तर प्रदेश का उनका पहला दौरा है। इस दौरे के दौरान वो पार्टी के सीनियर रहनुमाओं और अहदेदारों से कई तंजीमी मुलाकात करेंगे। वो बीजेपी के अवामी नुमाइंदों और एनडीए कायदीन से भी बातचीत करेंगे। अपने दौरे के दौरान बीजेपी सदर तंजीम को मजबूत बनाने के लिए मुनक़दा शक्ति केंद्र कोऑर्डिनेटर कॉन्फ्रेंस से भी खिताब करेंगे। जनाब नवीन रियासती कोर कमेटी के इजलास में भी शिरकत करेंगे। कल दोपहर वो प्रेरणा स्थल में शक्ति केंद्र कोऑर्डिनेटर कॉन्फ्रेंस से खिताब करेंगे। वजीर आला योगी आदित्यनाथ ने लखनऊ में महकमे सेहत और तिब्बी तालीम और मुख्तलिफ माहरीन के साथ एक आला सतही मीटिंग की और उत्तर प्रदेश स्टेट कैंसर टास्क फोर्स और उत्तर प्रदेश ट्रामा एंड इमरजेंसी नेटवर्क UPTEN की तरफ से पेश किए गए एक्शन प्लान का जायजा लिया। इस मौके पर उन्होंने रियासत के हर जिले में कैंसर के इलाज की सहूलियात की तरक्की और सड़क हादसात और दीगर हंगामी हालात में सुनहरी घड़ी के अंदर इलाज को यकीनी बनाने के लिए रियासत गिर मरबूत ट्रामा और इमरजेंसी नेटवर्क कयाम की हिदायत दी। एक रिपोर्ट।
2: उच्च स्तरीय बैठक में मुख्यमंत्री ने कहा कि प्रत्येक जिले में चरणबद्ध रूप से कैंसर उपचार सुविधाओं का विकास किया जाए तथा प्रत्येक मंडल में आधुनिक कैंसर केंद्र स्थापित किए जाए। मरीजों की स्क्रीनिंग से लेकर उपचार और फॉलोअप तक की पूरी व्यवस्था डिजिटल प्लेटफॉर्म से जोड़ी जाए। बैठक में बताया गया कि ट्रॉमा एवं इमरजेंसी नेटवर्क के अंतर्गत एकीकृत चिकित्सा इकाइयों का विकास किया जाएगा। इसके माध्यम से प्रदेश की लगभग 95% आबादी को 60 मिनट के विशेषज्ञ आपात चिकित्सा उपलब्ध कराने का लक्ष्य रखा गया है।
1: वजीर आला योगी आदित्यनाथ ने कल लखनऊ में तीन रोजा मैंगो फेस्टिवल 2026 का इफ्तिताह किया। इस मौके पर उन्होंने कहा कि रियासत में आम की सयाहत को फरोग दिया जाएगा। इसे हासिल करने के लिए आम की तमाम इकसाम के लिए GI टैगिंग लगाई जाएगी। मेले में 50 ग्राम अंगूरदाना आम और 5 किलोग्राम वजनी गजानन आम तवज्जो का मरकज रहे। इस दौरान वजीर आला योगी आदित्यनाथ ने कहा,
3: हमारा प्रयास होना चाहिए कि उत्तर प्रदेश को हम विश्व के सर्वश्रेष्ठ मैंगो वैल्यू चेन का केंद्र बनाए। इसके लिए हम सबको सामूहिक प्रयास करना होगा, जहां पे इससे संबंधित रिसर्च भी हो, यहां पे आम की नई पौध को उत्पादन करने की तकनीक भी हमारे पास होनी चाहिए, ड्रोन और AI बेस्ड फार्मिंग को हम कैसे आगे बढ़ा सकते हैं, आर्टिफिशियल इंटेलिजेंस का उपयोग कैसे हो सकता है, इसके बारे में काम करने की आवश्यकता है।
1: وزیر داخلہ امت شاہ اور وزیر زراعت شیوراج سنگھ چوہان نے کل ایک جائزہ میٹنگ کی جس میں النینو کی وجہ سے ملک کے کچھ حصوں پر معمول سے کم بارش اور اس کے اثرات سے متعلق صورتحال کا جائزہ لیا گیا. جناب شاہ نے کہا کہ حکومت النینو کی وجہ سے ملک کے کچھ حصوں میں معمول سے کم بارش اور ممکنہ خشک سالی کے حوالے سے صورتحال پر گہری نظر رکھے ہوئے ہے. انہوں نے وزارت زراعت اور تمام متعلقہ وزارتوں کو ہدایت دی کہ وہ چوکس رہیں اور ریاستی حکومتوں کے ساتھ تال میل قائم کریں تاکہ کسانوں کو مناسب فصلوں کی بوائی کے بارے میں مشورہ دیا جا سکے. شری رام جنم بھومی تیرتھ شیتر ٹرسٹ نے پیر 6 جولائی 2026 کو اپنے اراکین کی میٹنگ بلائی ہے جس میں کئی اہم انتظامی اور مالی معاملات پر تبادلہ خیال کیا جائے گا, جس میں ٹرسٹ کو ملنے والے احتیاط کی گنتی کی جانچ کرنے والی خصوصی تحقیقاتی ٹیم ایس آئی ٹی کے نتائج بھی شامل ہیں. 8 جون 2026 کو جاری کردہ ایک سرکاری نوٹس کے مطابق ٹرسٹ کے صدر کی منظوری سے خزانچی سوامی گووند دیوگیری کی طرف سے اجلاس بلایا گیا ہے کیونکہ ان مسائل پر بحث اور فیصلے کی ضرورت ہے. یہ میٹنگ دوپہر 3 بجے منی رام داس چھاونی ایودھیا دھام اتر پردیش میں ہوگی. ایجنڈے میں جنرل سیکرٹری چمپت رائے اور ٹرسٹی ڈاکٹر انل مشرا کی طرف سے جمع کرائے گئے استعفوں پر غور کرنا شامل ہے. اس نوٹس میں اسپیکر کی اجازت سے کسی دوسرے معاملے پر بحث کا بھی بندوبست کیا گیا ہے. اتر پردیش ٹیچر اہلیت ٹیسٹ یو پی ٹی ٹی کا دوسرا دن کل پرامن طریقے سے اختتام پذیر ہوا. 3 روزہ امتحانات کے شفاف اور منصفانہ انعقاد کو یقینی بنانے کے لیے سیکیورٹی کے وسیع انتظامات کیے گئے تھے. امتحان کے دوران ایجوکیشن سروس سلیکشن کمیشن نے انٹیگریٹڈ کنٹرول کمانڈ روم سے اے آئی کیمروں کا استعمال کرتے ہوئے تمام امتحانی مراکز کی نگرانی کی. کمیشن کے چیئرمین ڈاکٹر پرشانت کمار نے بتایا کہ یو پی ٹی ٹی امتحان کے آخری دن آج ایک ہی شفٹ میں امتحان لیا گیا. اور شری امرناتھ یاترا کل جموں کشمیر کے پہلگام اور بالتال راستوں سے شروع ہوئی. تیسرا جتھا ہفتے کی صبح یعنی آج جموں کے بھگوتی نگر میں واقع یاتری نواس سے روانہ ہوا. کل ریاست کے کئی اضلاع میں بھاری سے درمیانی بارش ریکارڈ کی گئی جبکہ کچھ اضلاع میں مرطوب گرمی جاری رہی. محکمہ موسمیات نے آج ریاست کے مشرقی حصے کے کچھ اضلاع میں ہلکی سے درمیانی بارش کی پیش گوئی کی ہے. مغربی اضلاع میں گرج چمک کے لیے یلو الرٹ جاری کیا گیا ہے. اسی کے ساتھ آکاش وانی لکھنؤ سے علاقائی خبروں کا یہ بلیٹن ختم ہوا. اگلا بلیٹن دوپہر 2 بجے ایف ایم پر نشر کیا جائے گا.
4: ये आकाशवाणी का नजीबाबाद केंद्र है. दिन के 1:15 हो रखे हैं. प्रस्तुत है बहनों का पसंदीदा कार्यक्रम महिला जगत.